0: نبی نہیں وہاں پہ وہاں اسکولیں چلتی ہیں ان کی.
1: اچھا اچھا.
0: تو جی جی تو جی تو وہاں پہ میرے کو ان کا اکاؤنٹ مطلب ان کو پیمنٹ دینا وغیرہ اور ان کو مینٹین کرنے کا, تو وہ سب میں دیکھتا ہوں. اور جی تو یہ وہاں سے اور اس کے ساتھ جو وہاں کی ویوستھا دیکھتے ہیں اکاؤنٹ وہاں پہ سوامی جی کی, تو ایک پرسن وہ ان کی کیا ریئل اسٹیٹ کا کام ہے پورا پلاٹنگ وغیرہ کا, تو وہ انہوں نے میرے کو ساتھ میں رکھا ہے کہ بھائی کبھی کوئی جگہ میں لانچ کرتا ہوں تو وہاں پہ کسی کو لا کے بتانا وغیرہ نہیں ہے, تو وہاں سے میرے کو
1: سائڈ بزنس ہے.
0: جی جی وہ سائڈ بزنس ہے.
1: اچھا.
0: باقی پترکاریتا کے بارے میں آپ کو بھی بتاؤں تو پترکاریتا میں اونلی اگر ایمانداری سے ویوستھا اگر کرے تو بہت بڑھیا. باقی پترکاریتا میں جیسے خبریں چھپتی ہیں اور جو مطلب پترکاریتا کو ویوسائے بنا دیا ہے پترکاروں نے, بہت سے پترکاروں سے میری اس کے بارے میں بہت ہوتی ہے کہ بھائی کوئی خبریں آپ دبا دیتے ہیں, کبھی کوئی خبروں کو نہیں چھاپتے ہیں, تو یہ غلط ہے. مطلب کہنا مطلب ایمانداری سے پترکاریتا کرو, جو ریئلٹی ہے اس کو لوگوں کے سامنے لے جانا یہ تو اپنا دھرم بنتا ہے. یہ تو پترکاریتا میں کہتے ہیں کہ نارد منی جی تھے ان کو آرادھیا نارد, جو نارد جی ہے ان کا ہم جینتی بھی مناتے ہیں پترکار, اور پترکاروں کو سمانت بھی کرتے ہیں اس اوسر پہ. تو جو واستوک پترکار ہے جو ڈرتے نہیں ہے نشپکش بھاؤ سے بنا راجنیتی کے جو کرتے ہیں ان کو سمانت بھی کرتے ہیں کہ نہیں ہم لوگوں نے. جی جی تو میرا سبھی پترکار بندھو سے بھی میرا
1: ابھی جو ہے سمے ایسا چل رہا ہے جہاں پر ہم کو انکم سورس جیسے آپ کا خود کا جو آپ اکاؤنٹنگ کا کام کرتے ہیں اور ہابی سے آپ پترکاریتا کو کر رہے ہیں تو آپ کی بات الگ ہے, لیکن جن کا کوئی دوسرا کاریہ نہیں ہے اور پترکاریتا ہی ان کا فل فلیج ہو تو وہ کیسے کیا سروائیو کریں گے؟
0: نہیں تو ان کو تو ویتن ملتا ہی ہے.
1: اچھا اچھا.
0: وہاں ویتن کے علاوہ ویتن ملتا ہی ہے ان کو, پر وہاں ویتن ملتا ہے وہ اس کے علاوہ اگر وہ سوچے کہ نہیں میں ویتن کے علاوہ کچھ ایکسٹرا ایکسٹرا یعنی کہ مطلب کچھ کس کو کس کی خبریں چھاپنا کس کی نہیں چھاپنا اور وہاں سے کچھ ارننگ کر لینا, مطلب کیسے آپ کو بتاؤں کہ.
1: اچھا اچھا سمجھ گیا میں.
0: بس تو یہ جو ہے
1: نہیں ہونا چاہیے پترکار,
0: نہیں ہونا چاہیے بالکل بالکل
1: پاردرشتا سب کی کوریج.
0: جی جی
1: ہاں
0: بالکل.
1: اور ایک اچھے پترکار کو جو ہے اپنا جو کمپنی سے یا جو سنستھان ہے اس سے جو پیمنٹ ملتا ہے اس سے ان کو اپنا جیون یاپن کرنا چاہیے, نہ کہ الگ الگ خبریں جو بنا مطلب کے خبریں چھاپ کے اپنا انکم جنریٹ کرنا یہ اچھا نہیں ہے. یہ آپ بتا رہے ہیں بہت ہی اچھی بات آپ نے بتایا. اور پترکاریتا کا جو روچی کیسے بڑھا آپ کو ایکچولی میں, کیا لائبریری سے آپ پستک پڑھ رہے تھے یا پھر پیپرز پڑھتے تھے, نیوز کے پرتی آکرشن تھا اس لیے آپ اس میں جڑے شوق سے یا پھر کچھ اور بھی تھا؟
0: ہاں واستوک تو یہ کہ میں جو لائبریری وغیرہ جاتا تھا وہاں پہ پڑھتا تھا, تو اور پھر ایک پترکار کا دبدبہ الگ رہتا ہے, وہ کہیں بھی جا سکتا ہے آ سکتا ہے کسی سے مل سکتا ہے ایک اور ان سے بات چیت کر سکتا ہے, تو ایک ذریعہ رہتا ہے کہ کہیں بھی جا کے اپن ایک بار جا کے اپنی بات رکھ سکتے ہیں, اس کو غلط ہوا تو غلط تو بول بھی سکتے ہیں, تو اس کارن میرے کو روچی تھوڑی ہوئی اس میں.
1: اچھا اچھا بہت اچھی بات آپ نے بتایا. اور آپ کی پترکاریتا میں جو ہے نشپکش بھاؤ ہے اور ستیہ کے پرتی پریم ہے آپ کا, اور نشچت طور پہ آپ دوسری پہلو بھی آپ دیکھ رہے ہیں کہ پترکار ہونے سے سماج میں کہیں نہ کہیں ہم اہم بھومیکا نبھا سکتے ہیں اور جہاں پر غلط ہو رہا ہے اس بات کو بھی ہم اٹھا سکتے ہیں اور اس بات کو لوگوں کے بیچ میں پترکاریتا کے مادھیم سے رکھ سکتے ہیں, اسی لیے آپ نے اس کو ایز اے ہابی اس کے اوپر کام کرنا شروع کر دیا اور ساتھ ہی ساتھ آپ اپنا پروفیشن کے طور پہ ویتن کے روپ میں آپ اکاؤنٹنگ کا کام جو ہے اسکولوں کا کرتے رہے ہیں. और साथ में आप एज ए जो है इंफ्रास्ट्रक्चर में भी आप एज ए सेल्स का काम भी देखते रहे हैं, जहां जैसे जरूरत हो उन चीजों को भी आप करते रहे हैं। ये बहुत ही अच्छी बात आपने बताया। चलिए, हमारे विद्यार्थी मित्रों को शायद अभी पता चल गया होगा कि कैसे हमें पत्रकारिता किसी के साथ जुड़ सकते हैं। अगर आप फुल फ्लेज पत्रकारिता ही करना चाहते हैं तो आप जर्नलिज्म में मास कम्युनिकेशन कर सकते हैं, या छोटे कोर्सेज भी होते हैं, कई कई एनजीओस भी इस तरह के जो है 6 महीना या 3 महीने के कोर्सेज करा के आपको पत्रकारिता का जो है सर्टिफाइड कोर्स भी होता है। लेकिन आप डायरेक्टली आफ्टर 12th जो है जर्नलिज्म का 3 साल या 4 साल का जो डिग्री कोर्स होता है उसको करके भी आप जो है इस फील्ड में अच्छा खासा अपना एक चैनल बना सकते हैं, न्यूज पेपर चला सकते हैं, इसमें भी अच्छी कमाई है। और साथ ही साथ आप जो है समाज का जो है एक दायित्व जिम्मेवारी आपको मिलता है, तो इस फील्ड में आप स्काई इज द लिमिट है, बस यही है। लेकिन जैसे यशवंत जी जो बता रहे हैं, उनकी अपनी एक अलग सोच है और अपनी एक भावना है, वो भी अपनी जगह पे सही है, और आप भी अपनी जगह पे जर्नलिज्म करने के बाद, ऐसा नहीं कि भाई अभी न्यूज़पेपर में ही काम करना है, लेकिन आज इसका दायरा बढ़ गया है। आप बहुत सारे चैनल्स देखते हैं, न्यूज चैनल 24 चलता रहता है, 24/7 कंटिन्यू कवरेज जो है चलती रहती है। तो एज ए न्यूज एंकर आप बन सकते हैं, या न्यूज रीडर आप बन सकते हैं, बहुत सारी चीजें हैं, या खुद का अपना एक चैनल बनाकर आप जो है उसको रन कर सकते हैं, तो उससे भी काफी इनकम आप जनरेट कर सकते हैं, या आप अपना खुद का पत्रिका भी निकाल सकते हैं, या मैगजीन आप निकाल सकते हैं। बुक की तो बहुत सारी लिस्ट है, आप एक बार जर्नलिज्म का मास्टर डिग्री आपके पास आ जाता है तो फिर आप कंपनीज में काम भी कर सकते हैं, या फिर किसी एनजीओस में काम कर सकते हैं, क्योंकि उनको भी मीडिया के माध्यम से वो भी अपना प्रचार माध्यम चाहते हैं, तो वो सारी चीजें जुड़ी रहती हैं। और कोई बड़ा मल्टीनेशनल कंपनी है, उनको भी एक पीआरओ जर्नलिज्म वाला चाहिए रहता है, ताकि वो कंपनी के पहलुओं को लोगों के बीच में अच्छी तरह से रखें, और कहीं कुछ डिस्प्यूट हो तो जर्नलिज्म के क्षेत्र में रहने वाले उसको ठीक ढंग से लोगों के बीच में रख सकते हैं, अपना बात रख सकते हैं, तो इसीलिए भी वो कंपनी वाले भी आपको जो है बुलाते हैं, तो वहां पर भी काम कर सकते हैं। तो स्काई इज द लिमिट, यहाँ पर आपको बहुत सारे रास्ते हैं, आप किस तरह से जुड़ना चाहते हैं वो आपके ऊपर डिपेंड करता है। तो आइए एक और ब्रेक लेते हैं यहाँ पर, उसके बाद फिर हम यशवंत जी से वापस जुड़ेंगे। आप सुन रहे हैं रेडियो मधुबन 107.8 FM, सुनते रहो मुस्कुराते रहो।